0: पछिल्लो चुनावी आयोजनाको स्वरूपमा करिब 82,000 कर्मचारी फसल फर्ममा गरिएको छ। नेपाल विद्युत प्राधिकरणका उप कार्यकारी निर्देशक मदन त्रिमोचनाका अनुसार उद्धारका लागि दुईवटा एक्सप्रेस थिएटर तथा अन्य उपकरण प्रयोग गरी पुरिएका एक्सप्रेस टनल पत्ता लगाउने काम भइरहेको छ। तर सुरुङसम्म पुग्ने बाटो अझै खुलेको छैन। उदाचीमा एक्सप्रेस टनल पत्ता लगाउने काम भइरहेको छ।
1: स्वास्थ्य संकटको डर सब मरेका पशु चोखाहरूबाट महामारी जनहरू फैलने जोखिम शीर्षकमा नयाँ पत्रिका दैनिकमा अब लेखिएको छ। कृषिली नेत्रवती विद्युत क्षेत्रमा मरेका पशु चौपाएको संख्या अत्यधिक रहेको छ। यस क्षेत्रमा कतिपय सबपुगेको अनुमान गरिएको छ। महामारी जन्य रोग फैलिएला भनेर स्वास्थ्य मन्त्रालयले समन्वयमा काम थालेको छ। जहाँ जहाँ सम्भव हुन्छ अनुमान गरिएको छ। महामारी जन्य रोग फैलिएला भनेर स्वास्थ्य मन्त्रालयले समन्वयमा काम थालेको छ। त्यसै गरी वरिष्ठ सर्वरोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले मान्छे मात्र होइन हजारौं संख्यामा पशु चौपाए मरेका छन्, बिस्तारै छोड्ने र पिउने अवस्था हुन जान्छ, यसले सचेत हुनुपर्दछ र रोग फैलाउने जोखिम भएका हुनाले सबै खालका व्यवस्थापनको कार्यहरू गर्नलाई तयार रूपमा देखाउनु पर्ने देखिएको छ। त्यस्तै गरी रसुवा जलविद्युत आयोजनाको

tidak rutin perawat kepalan istirahat tingkat utara lihat raguna selalu aktif masa kesui awal di Maporena di Arba tingkor una nasilah kepnya tubik usaha. Istirahat ini tante pun dahinikna kalmai kuih usaha di hospital Maporena lab setelah diri Jocimar sisapna kalah dikit usaha. त्रिशुली बधाई एकल देवी गोसाई मधुमेह उच्च रक्तचाप र थायराइडको बिरामी हुनुहुन्छ उहाँको सबै औषधि बताएको र औषधि नपाएपछि उहाँलाई समस्या भएको छ वा यहाँ औषधि लिने अवस्था पनि रहेको छैन

सरकारले काम गर्न सक्ने र

त्यो नतारेको ठाउँको

महाराज रवि गीताल राजेन्द्र अधिकार सहित साथीहरू सन्तोष गन्धर्व सुशीला श्रेष्ठ अनिल प्रकाश चन्द सन्तोषी राव र मती प्रकाशचार्य पनि आजको साझा खबरबाट बिराउँछौँ। हाम्रो स्टुडियोको केही प्राविधिक

Isso não é um

0: ऐसी घटना पर समझाएगा और आत्म अवलोकन
1: ईश्वर का

一定要跟对方看到不一样。

0: आजका कार्यक्रमहरूमा भेटेर परेका हुँदै धारणीय काम हो सत्समय विषयमा बातचित गर्थे। यी कार्यक्रम हरेक दिन बिहान साढे छ बजे रेडियो पूर्वलाई 99.7 मेगाहर्ज मसित, यी कार्यक्रम साथी एफएम राजापुर, राजापुर एफएम राजापुर मसित संख्या
1: 71 साल साम 30 गतेदेखि पहिला ताल घाम पालिका वार्ड नम्बर 8 पशुपति बजारमा शान्ति सेवादान यसमा गर्छु। म यहाँको संरक्षक पनि हुन् र भगवान्को सेवा गर्ने यहाँ बेदाको चाहेको हुनुहुन्छ। सबैजना जुटाले गर्थे आफ्नो पहुँचले पुरुषसम्मको सेवा गर्ने पहुँचले समितिलाई पहिला त थियौँ 8 जना थियौँ, उहाँ 8 जना थियौँ। अहिले खास म पुजारी हो यहाँको, अहिले खास 3 जना अनि यहाँ छ अरे भने थाहा पाएर, यहाँ पर्छ पाइन्छ अरे भने थाहा पाएर अध्यक्षलाई सोधेर यहाँ आएर गर्नुपर्छ। उहाँले बोलाएर राख्नुभयो अध्यक्षले। लेखेर के आदमी अब केही छैन, त्यो छन् कोही काठमाडौँतिर राखेका छन्, कोही यता गाउँतिर राखेका छन्। एउटा अलिक दिमाग साइन्स इन्टिग्रेसन होला, उहाँको उल्पुर हरिएको भन्नुहुन्छ, उहाँको भाषा साझा आसाम असामी भाषाको धेरै उहाँको नमाज असामी छ। अब सुनेपछि एउटा कुरा एकातिर भन्ने त्यो सहीबन्दी थिएन थाहा हुने, अनि सही नभनेपछि के थाहा हुने। उहाँले आज घर 5-7 दिनको विवाह बिजेर हिँडेको, कहाँ हो कहाँ घर परिवार काम केटाकेटी बुहारी बुढो सबै छ भन्नुहुन्छ, तर कता हो कता हो थाहा छैन। उहाँलाई भनेर 3 जना हुनुहुन्छ, उहाँको घर मान्छेलाई उहाँले के गर्नु अब दिमाग ल्याउनुहुन्छ र के गोली भएन। उहाँ राति के सङ्ग्रह भने ढोकाबाट खोल्ने अनि मिलेर यति अनि यो उहाँहरू राख्ने ठाउँमा अलिकति नभएको हुनाले हल छ भनेर उनीहरू हौ त्यही छेउमा राखिएको छ उहाँलाई। उहाँ राति मिलेर हिँड्दै राजा अब हामी सुत्यो भने राति मिलेर हिँड्दै कसैले अब 40-50 जना टेबलहरू छन् अलिकति सामान छन्, कसैले अब घर बोल्दै पाइयो पैसा बोले के हो भने त बेकार हुन्छ। त्यो भएर हामी 2-3 जना त्यो कन्डपुरको चौकीबाट पढाइ बोलाएर उहाँलाई घर पुर्याइयो, घर पुर्याइयो अनि अध्यक्ष भाडाले हो है यो भएको अनि त्यति अर्थात् रुपियाँ भने फेरि आउनुभयो। आफ्नो लगभग 1 ट्रालीवाला पोरा सानो कपडा त्यो लिएर जाने हो पठाइयो, अनि फेरि त सबै लिएर आउनुभयो। आफ्नो अनि भन्नुभयो कपडा अनि फेरि त्यही घरमा लगाइयो अनि फेरि यसरी त भएन, फेरि त्यस्तै अनि फेरि मैले भाडा सक्यो पुलिस बोलाएर त्यसरी नै पठाइयो, त्यसरी नै रोकिनु भएन। मरे मरौँ बाजेको मरे यसरी मरिचाल्यो भनेर खबर दिनु होला, नत्र हामीले उहाँलाई रोक्न सक्दैनौँ र उहाँका श्रीमानबाटै भयो भन्ने कुरो हामी ढोकाइएन सुनेको कुरो। अपोजिट फेरि मानव सेवा आचरण नेपाल त्यो भूमिका खेलेर त्यहाँ पनि पठाइयो, ठ्याक्क महिना दिन पुग्दामा विपत्ति झटिच्या सुनिदिनु भएछ। त्यहाँनिर चाहिँ बम मन्त्री परिसरले सुनिएछ, सुनिएपछि झटाभाइको बोलिदिनु भएछ र उहाँले खुद घरबाट बुझाएछन्। हामीले क्षमताले व्यक्ति जति गरियो अब हामीले छोडिदियो भनेर भने भन्ने कुरो उहाँबाट अरू 2 जना 1 जना मै हुनुहुन्छ, अब भाइ उहाँ पर दुईजना गिरी भन्ने हुनुहुन्छ, उहाँले पत्रकारको भएको छ बुढाले, बुढी बिजुवा यो 7 महिना जति भयो, बुढाले गिरी इन्द्र गिरी त्यहाँ धर्म गिरी दुर्घटना थियो, अहिले 7 महिना भए माघको 22 गति भयो। पहिला एकदम ठिकै थियो, राम्रो थियो, अहिले समस्या एकदम समस्या कस्तो छ भने अब उहाँ यहाँ अहिले हुन्छ सबै मरेर आयो भने 11 दिनमा हाम्रो गाडी चल्न 11 दिनको त्यसको घरमा त्यो मऱ्यो नि, हो त्यसको घरमा पानी पनि पिउँदैनन् बाहिरको मान्छेले 11 दिनको त्यो दिन उठेपछि आमा हुन्छ यहाँ। पहिला पहिला बेसी नै आउँथ्यो, अहिले त पण्डितहरूले आमा आउनु थाल्नुभयो, त्यसरी नै अलिअलि आउँछ, त्यसैले गर्दा उयो चलाउनु भएको छ। अहिले 2 महिना बिताए, 2-3 महिना भइसकेको बच्चा हुनुहुन्छ, चिनी चियापत्ती छोरा छोरा पनि सबै उहाँ भन्ने अब निस्क्यो, अब उहाँले अनि खाना पनि अलिक समस्या समस्या छ। जसको मर्का पहिला ठिक थियो, सहयोग गर्ने मान्छेहरू पनि आउँथे, अब अहिले के भन्छ के भन्छ कोही मान्छे पनि आउँदैन। त्यो कार्यक्रममा हरेक कार्यक्रम महिनामा 2-3 कार्यक्रम हुन्थ्यो, हलभरि मान्छे हुन्थ्यो, केही सहयोग हुन्थ्यो यहाँबाट, अहिले त्यो पनि छैन। यस्तो अप्ठ्यारो अप्ठ्यारो छ। छोरा छोरा बुहारी पनि नभएका पनि छन्, उहाँले नभएका जिम्मेवारी नभएको छोरा बुहारी नभएका, अब यो यहाँ हुनुहुन्छ छोरा छन् तर जिम्मे जग्गा छैन, जिम्मे जग्गा केही पनि छैन, अब मलिस गरेका नि छैन। अब मैले त सोध्नु छ, अब दिन्छन् दिन्न, अब यहाँ नभएको मजुरले अब दिन्छन् दिन्न के भयो बर भयो मैले बोलाएर त्यो मिलेको मान्छे उहाँ हजुर 71 साम 3 गते थिए छु म यहाँ, मेरो घर 50 मैले त्योभन्दा पहिला घर बनाउने, बिजुलीको काम गर्ने, काठको काम गर्ने, यो बिजुली काम गर्ने परमाहरू छ, जिल्ला शिक्षा कार्यालयले प्रमाण दिएको प्रमाण मसित छ, त्यति त्यति गरेर चलाथे। कता कता के भयो अनि अब यति भयो, अब भगवान्को सेवा गर्ने भन्ने मन भयो अनि म यता जान्छु, कहिले कहिले जान्छु, घर काम गर्न मिल्छ मेरो पाएन भने कसरी गर्ने जाने भनेर सोध्यो भने यसरी गर यसरी गर यसरी गर्थ्यो भनेर सिकाइदिन्छु, चिया चिया दियो भने निकाल्छु अनि उहाँको दिन आइहाल्छु, खान्छु चोखो गरेर नुहाइ धुवाइ गरेर कपडा चोखो गरेर त्यही खान्छु, अनि पेपरबाटले सुत्ने, पेपरबाटले पकाउने अनि माछा मासु पकाएको खाना पकायो भने मैले
0: खान्छु।
1: तपाईँ 4-5 नाति नातिना छन्, 2 नाति छन्, 3 नातिनी छन्, 3-4 नै छन् नातिनी, छोरी पनि 4 नाति नै 2 नातिहरू 6 छन्,
0: अहिले
1: मेरो परिवार अलि बिमारी हुनुहुन्छ, पेटको नसा पुगिएको छ, त्यही गाउँकै अध्यक्ष गराएको थियो तिनीहरू मुडी, त्यसो भए तपाईँले के गर्दै गर्दा यस्तो मुख्य कुरो तपाईँको भने तपाईँ के पैसा मैले त्यहाँ दिन्छु, मलाई यहाँ पूजा पनि चलाउने, दुध दही दिएर खाने, आफूलाई यसो सामान सामान दिने भनेर मलाई 5,000 रुपियाँ महिना अगाडि मिल्छ। त्यसै गरेर अनि फेरि ज्योतिष ज्योतिष त्यसै गर्न मन लाग्दैन, ज्योतिष ज्योतिष

0: म सानो धावक छु, पाहाडमा मकै गर्दै थिएँ, मकै छर्दै थिएँ, अनि यहाँबाट मेरो बुवाको दिदीबिना हुनुहुन्थ्यो, उहाँले तेरा छोराछोरी धेरै छोराहरू धेरै छन् मुक्त ठाउँमा आएर भनेर उहाँले बोलाउनु भयो। उहाँले बोलाएर नेपाल नेपाल भएको थिएन, भारत हुँदै तिन चार दिन पर्वतबाट नामडाँडामा निधाममा बस्छ, त्यहाँ पैदल हिँडेर जाने एक दिन त दिन लाग्यो, अनि त्यहाँबाट सुनल बुटल बुटलबाट सुनल सुनलबाट आनन्द नगर आनन्दबाट नगरबाट गुन्डा गुन्डाबाट झुपडिया यसरी आज बुहार अरू आमा र भाइहरू दाई पारै हुनुहुन्थ्यो, म माइलो अरू पाँचै पारा दुई वर्षपछि यहाँ धान तयार भयो अनि बालेको लिएर
1: आउनु
0: पाइयो। हाम्रै दाजुभाइ पनि जस्तो लामिसाने हुन् थियो, पन्ध्र सयमा लगभग दुई लाख जति बढाउनु भयो, एउटा छोटो सेन्सन भयो अनि एक पन्ध्र सयमा लियो। अनि हामी बढिया भएर पाँच चार हजार पाइँदै गर्दा हामी बढिया
1: बढियो
0: घट्यो डेढ रुपियाँमा काम गर्ने त्यहाँ मलाई पाएसँग मैले बोलाउँदा देखेको त्यति मिसिन चलाउने चल्छ मेरो कति हो कति मैले नगरेको भने चोर्ने काम गरेन, चोर्ने पनि तालको साबाट त चोरी होला, अरू काम मैले गरेन, तालको साफा खान चाहेँ नि चोर्ने कुरो राख्ने कुरो भएन, अनि खेल रोप्ने भन्ने कुरो पाटो चलाउने जोत्ने हलो जोत्ने यी सानोतिनो तर्फबाट मलाई मन पर्दैन, गोर पनि अलि हल्का हल्का चाहिन्थ्यो, छिटो गर्नु पर्यो, भनेको काम झाप झुक्क मिलाउनु पर्यो, खाना पनि मिठो च्याप्ट चाहियो धेरै चाहिँ थोरै केटी धेरै मलाई मन पर्दैन, ट्याक्ट थोरै खाने च्याप्ट खाने छिटो काम ट्याक्ट आगे खेतालाई पनि मिठो दिनु पर्यो, त्यो लडाइँ मनमै गऱ्यो भने म त्यो काम भोलि आउनु हुन्थ्यो भनिदिने त्यस्तो पानी मेरो फर भने कति हो कति हो कति हो कति हजुर एक दुई कपडा बच्चा दिएर पैसा थिएन आमाले, अन्त यहाँ आएको दुई वर्षपछि उहाँ बेच्नु भयो, चौबिस वर्ष मेरो बेच्नु भएको एक्काइस बाइस वर्ष चाहिँ त्यसको पैसा

Freundin sein? Vor allem ist ein Teil sein? Thank you.

चार विस्तारमा बाँसगरी नगरपालिकाले च्याउको बिउ र गहुँको उन्नत जातको बिउमा 50% अनुदान उपलब्ध गराउनु भएको छ। नगरपालिकाको कृषि विकास शाखाले आर्थिक वर्ष 2083-84 को वार्षिक

च्याउको बिउ र धनको उन्नत जातको बिउ 50% अनुदानमा वितरण गरिने कृषि विकास शाखाले जनाएको छ। कृषि उत्पादन वृद्धि, कृषकलाई उन्नत प्रविधि तथा

0: ಪ್ರಶ್ನೆ ರಾಕೆಟ್ನಾಗೆ ಅಭ್ಯರ್ಥಿ ಕಾಂಗ್ರೆಸ್
1: ಸಮುದಾಯ

सामाजिक स्वीकृत अनुदान सहयोग कार्यक्रम अन्तर्गत 50% अनुदानमा केन्द्रीय च्याउ र गहुँको उन्नत बिउको वितरण गर्ने कार्यक्रम रहेको हुँदा उक्त कार्यक्रममा सहभागी हुन इच्छुक कृषक कृषि समूह कृषि फार्म तथा सहकारीहरूले आवेदन पेश गर्नुका लागि यो सूचना प्रकाशन गरिएको छ।

sei, foi lá, foi na Rui, na Rui, quando o senhor já estava na Rui,

Sikh Majority Sundays.

0: सक्ने पनि र मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ।
1: साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौँ।
0: तनाव भए खुल्ला कुरा गरौँ। समाधान लागु पदार्थ होइन,
1: लागु पदार्थबाट टाढा बसौँ। स्वस्थ र उज्यालो भविष्य बजाउँ।
2: रेडियो पूर्वाधार।

Jesus' name to declare.

Thank you.

Thank you.

0: गरिकन जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिँड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
0: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौ।
0: चिलो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
1: मद्यपान र धुम्रपान सेवन नगरौ।
0: स्वस्थ रहौ। सुखमय जीवन
2: बिताउनु। रेडियो पूर्वाधार एफएमद्वारा जनहितमा जारी सन्देश।

संसदमा सम्मान गर्दा आज हुन गइरहेको कार्यक्रममा सहभागी भई

0: 看这天太阳的时间，说是白色气对吧？
1: 对于规划大学生来说，这是多少意思的？

मोर साधन से साधन मोर।

0: सम्बन्धी सूचना हेतु चार आर्थिक वर्ष 2082-83 यस वर्षभरि नगरपालिकाका विभिन्न वडामा गठन गरी कृषि विकास शाखामा दर्ता भएका क्रियाशील कृषक समूहहरू नवीकरण र नयाँ गठन भए दर्ता नभएका दर्ता गर्न इच्छुक कृषक समूहहरू दर्ताका लागि सक्षम बमोजिमका आवश्यक कागजातहरू सहित यो सूचना प्रसारण भएको मितिदेखि 35 दिन अर्थात् 2083 अझ 16 गतेभित्र यस पालिकाको कृषि विकास शाखामा निवेदन लिएकाकरण गराउनमा सबैको जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै अनुसूचित फारम विधान नमुना र निवेदनको लागि पाँचपडी नगरपालिका कृषि विकास शाखा कार्यवाहकला कृषि सेवा केन्द्रमा सम्पर्क गर्न हुन अनुरोध छ।
1: समूहको रूपमा अनुसूचित दुई बमोजिम समूह नवीकरण निवेदन अनुसूचित सात बमोजिम विवरण समूह नवीकरण सम्बन्धी समूहको निर्णय प्रतिलिपि समूह दर्ता प्रमाणपत्र प्रतिलिपि समूहको छाप

2023.

Radio Jutara.

नगरपालिका कृषि शाखाको आर्थिक वर्ष 2083/84 को वार्षिक स्वीकृत अनुदान सहयोग कार्यक्रम अन्तर्गत 50% अनुदानमा केन्द्रीय च्याउ र गहुँको उन्नत बीजको वितरण गर्ने कार्यक्रम भएको हुँदा उक्त कार्यक्रममा सहभागी हुन इच्छुक कृषक, कृषि समूह, कृषि फार्म तथा सहकारीहरूले आवेदन

Thank you.

संसदमा सम्मानका लागि आयोजना हुन गइरहेको कार्यक्रममा सहभागी भएका

Thank you.

0: আসেনি। অনলাইন বন্ধ সন্ধে
1: সর্ব হুন সকে ভাই বলে নজানে ভাই।

जानकारी कराएगी।

0: कृषिमा यसका अन्तिम पद चिन्ह फोटो प्रदर्शनी साहित्यिक रचना वाचन कार्यक्रम र पात्र अवलोकन
1: Thank you.

Thank you.

I never did that.

0: किनभने जमिनवासीले जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
1: र पहिरोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिलो ईश्वरको लीलाको सम्झेको त सचेतमा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है
0: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट तट्याङ परेको जस्तो ठुलो आवाज आउने पानीको मुल सुक्ने वा थमिलो हुने रुख र बिजुलीको पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छ
1: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
0: त्यसो भनेर कहाँ हुन्छ पहिलो जाने सङ्केत देख्यो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नु पर्छ
1: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै

Thank you.

0: अब पहिलोजनाले सोचे ठाउँले रहेछ है हो नि पहिलोजन कहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने पानीको मुल सुक्ने वा धमिलो हुने रुख र बिजुलीका पोरहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छ
1: पहिलोजनाले सोचे थाहा पाएर के भन्नु बसेको ठाउँ छोड्न सकिन्न
0: त्यसो भनेर कहाँ हुन्छ पहिलो जाने सङ्केत देख्यो भने तुरन्तै सुरक्षित स्थानमा गइहाल्नुपर्छ
1: घरका सरसामान निकाल्नु पर्यो त्यतिकै हिँडिहाल्नु मिलेन
0: त्यस्तो गल्ती चाहिँ झुकेर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो सामान खुलो गरेर अनलोड गर्न थाल्नुभयो भने पहिलोका कारण ज्यानसम्म जान सक्छ
1: हो उहाँले भनेको कुरा सही हो ज्यान कान्छ के हो खानु ज्यान नभए के खानु

Kinder und Lehrer. So sind wir gerade.

Gracias.

साहित्य रचनाबाट नेपाल अधिराज्यभरि 1,300 प्रकार नागरिक स्मृतिमा दिप

0: के सभी तथा दंपत्य परिवार प्रसन्न रहेको ओकालत गर्न कार्यक्रम समेत जोड दिएर विकेल स्थापित स्मृतिको न्याय सम्बन्धी बारेमा जानकारी कार्यकी सागर क्षेत्री उल्टीमा हुएला अन्तिम पद चिन्ह फोटो प्रदर्शनीको बारेमा जानकारी गराएर कार्यक्रम अनुसन्धानकर्ता तथा साहित्यकार शेखर दही साहित्यकार सोम देवदा बालिका चौधरी जग्गु प्रसाद चौधरी महेश राम चौधरी र साहित्यकार जगत्ता परिवारको न्याय सम्बन्धी रचना प्रस्तुत गरेर कार्यक्रममा निरञ्जन कुमार चौधरी कार्यक्रमको सभा अध्यक्षताका आसनमध्ये छब्बीसौँ अन्तर्राष्ट्रिय दिवसको बारेमा जानकारी गरेर
1: विशेष गरी राज्यद्वारा भ्रमण गरिएको र भ्रमणका क्रममा कृत्य पालिकाहरूको सञ्चालनमा अन्तर्राष्ट्रिय रूपले कृत्यताहरू खोजीको अभियान गरिराखेको सन्दर्भ परिवारले खोजिराखेको सन्दर्भमा युएनले पनि यस अभियानमा 16 वर्ष अगाडि मान्यता दियो र विशेष गरी संयुक्त राष्ट्र महासंघले यो मान्यता दिने प्रवृत्ति मानेर अन्तर्राष्ट्रिय कृत्यता प्राधिकारी विरुद्धको दिवस मनाउने प्रचलनमा फसाइएको अभियानलाई एउटा मान्यता स्वरूप अगाडि बढ्यो र नेपालमा पनि यो मान्य क्रम अगाडि बढ्यो। हामीले नेपालकै सबैभन्दा बढी विरुद्ध पाइएको पूर्णिया जिल्ला विश्वभन्दा पाइएको हो र यस तपाईँहरूले आफ्नो आफ्नो खोजेको सत्य न्यायको खोजेको अभियानमा हेरिराखी

0: somas, samajik samsastha haru mudalayakaraga didavaru vasanthuna manav manavtaku sabhe manav adhikarile yada samarthan dusaru chalu and say yes what is the book of the prayer this in the park mana and say sure on trusting the planet and the cosmos that is on the
1: कुंभराज्यप्रकारच्या स्मृती पार्क कार्यक्रम राष्ट्रीय स्मृती संचाल प्राइस ऑफ वुमेन मीडिया फोटो सर्कल फोटो काठमांडू एडवोकेसी फोरम नेपाल एमनेस्टी इंटरनेशनल नेपाल ह्युमन राइट्स एन्ड जस्टिस सेन्टर नेफाड सीडीएनए सीडीडब्ल्यूएन एस एमनेस्टी इंटरनेशनल नेपाल एनएनसी एनएनडीसीबी परिवार सामुदायिक वन उपभोक्ता समिति नागरिक आवाज नेपाल नेपाल फोरम फर स्टोरी जस्टिस सहकारीमा कार्यक्रमको एकजना कार्यक्रममा लुम्बिनी प्रदेशका कृषिभूमि व्यवसाय तथा सहकारी मन्त्री कृष्ण कृष्ण थारू आस्था निर्मिजी साझेदार संघ संस्थाका प्रतिनिधि स्थानीय बुद्धिजीवी पत्रकार तथा देवता परिवारका सदस्यवर्ग उल्लेखनीय उपस्थिति रहँदा स्वागत गीतमा फेरि जगु प्रसाद चौधरी स्वागत गरेर कार्यक्रमको सञ्चालन जानकी कुमारी चौधरी परगरी मध्यको जेरो गाउँपालिकाको सञ्चालनमा पहिलाको राति गेरुवा मेलामा स्थानीय थारू परिकार आकर्षक केन्द्रमा मध्य गेरुवा मेला अवलोकन गरेर अघिल्ला दर्शकको हृदयमा स्थानीय थारू परिकार नगरपालिका थारू परिकार मेलाका मुख्य आकर्षक आकर्षण बनाएको हो। स्थानीय थारू परिकार स्थानीय स्तरमा पहिला आन्दोलन चार कबले रोटी ढिक्री भोगी लोकल मुर्गी लगायतका मौलिक खाना परिकार तथा खैला बिक्री वितरण गर्दैछ। गेरुवा गाउँपालिका चार गोविन्द फुर्क सम्पत्ति थारू सहित पाँच र महिला अङ्गनको संयुक्त रूपमा अगाडि थारू परिकार रास्ता परिपसल सञ्चालन गर्नबाट रास्ता पसलमा विशेष गरी थारू समुदायका लोकप्रिय परिकार ढिक्री लगायतका वैवाहिक परिकार बिक्री विधेयक सम्पत्ति थारू जनैवाटे उहाँ पनि यहाँमा थारू परिकारका माग बढ्दा दैनिक रूपमा बढ्दा आमदानी वृद्धिका मेला स्थानीय उत्पादन तथा मौलिक थारू परिकारको प्रचार प्रसारको सँगै स्थानीय महिला अन्तर्गत आय आर्जनमा समेत सहयोग पुगेर गरेको उहाँ जनैवाटे
0: घर भनेको जीवनका सबसे ठ्या सुरक्षित बैठक ठाउँ मान्छ जहाँ विश्वास संरक्षण हो अपनत्वका अनुभूति हुन प्रत्याका पासक तीन वर्षको तथ्याङ्क विश्वास र ठ्या नै महिला तथा बाल बालिका घरका सुरक्षाका ध्यानमा बन्दिएर पीडादायी यथार्थ उजागर गरेर परिवार र आफन्तहरूबिना यो हिंसाको घटनामा सुरक्षा दिन सम्बन्ध छ। जोखिमको कारण बन्न लगभग दुई किरदार जिल्ला सरकारी वकिल कार्यालय प्रज्ञाको अनुसार आर्थिक वर्ष 2080/81/83 परिवारका सदस्य हो लघु आफन्तशील एवं हिंसामा प्रडक्ट 27 जना महिला तथा बाल बालिका घटनामा 28 जना आरोपी विरुद्ध अदालतमा मुद्दा दर्ता गर्दा पीडित मध्ये 10% तर 6 जना 10-14 वर्षका 11 जना 14-16 वर्षका 5 जना 16-18 वर्षका 1 जना हो। 18-19 जना महिलाबाट आरोपी मध्ये अधिकांश 18 वर्षको प्रकरणबाट तथ्याङ्क अनुसार आरोपी बाबा दाजु काका बुबा फुका समेतबाट उपकरणका अनुसार परिवार गरिन्छ। तर सामाजिक लान्छना आर्थिक निर्भरता हो कमजोर अभिभावकीय निगरानीका कारण असल घटना बाहिर आइने सेना बटैबाट उहाँलाई कानुनी कारवाहीसँग परिवार विद्यालय हो समुदायमा यौन हिंसा तथा बाल संरक्षण सम्बन्धी सचेतना पढाइन आवश्यक र बटैबाट पीडित हुन दोष दिन प्रवृत्ति अन्त्यगति उहाँको सुरक्षा गोपनीयता उपचार मनोसामाजिक परामर्श हो कानुनी सहायता सुरक्षित सुनिश्चित गर पढ्न विज्ञप्ति नगरपालिका तीन खैरी कृष्ण शीर्षक रामचरण थार व्यवसायिक ठूला खेती करतियालबाट जिल्लामा आवश्यक ठूला उत्पादन गर्न उद्देश्यले सुरु गरिएको ठूला खेती अब थारूक परिवारका आमदानीका मजा स्वरूप बन्दा छाएको प्रेरणामा 5 वर्ष आगत 3 कट्ठा जग्गामा सुरु भएको ठूला खेती मजा पाँच प्रसार वर्षे करिब 1 बिघा क्षेत्रफलमा विस्तार गर्न थारू जनेरबाट यी वर्ष उहाँका क्षेत्रमा सयपत्री सुपारी छात्र खुला गरिएबाट चितवन से अनलाइन मार्फत पिया मगाएर 7, 16, 15 गते ब्याज हटाएको साउन 20 गते से टेबल लगाई सुरु गर्न थालमा गरिएबाट अब खैरीमा खुला खेती खुलाका टेबल हुँदैन कामसँग टेबल बिक्री समेत खेतीहरूमा अन्य पालिका तुलनामा लगानी कम हो आमदानी ज्यादा पहिला पहिलाको से ठूला खेतीहरू निरन्तरता दिएर थार हुँदा उहाँको अनुसार टेलुवाला फेरिबाट 88-90 दिनमा ठूला बेच्नको लागि तयार होइन समयबाट 1 कट्ठा क्षेत्रमा करिब 1 क्विन्टलसम्म ठूला उत्पादक होइन उहाँको प्रयोगबाट कैलत वर्ष थारको परिवार 1,70,000 रुपियाँ से ठेर ठूला बेचेर चाड पर्वका समयमा खानामा तथा स्थानीय बजारमा प्रति किलो 550 रुपियाँसम्म ठूला ब्याचर तथा धार्मिक सांस्कृतिक तथा सामाजिक कार्यमा ठूला क्रममा पर्टिगल पाँच प्रक्रियामध्ये यहाँका व्यवसायिक खेती विस्तार विदर्भको स्थानीय स्तरमा ठूला उत्पादन विदर्भ पाँच बाटेल जिल्ला से ठूला निर्भरका घटना आशादेखि थारू प्रक्रियामा व्यवसायिक ठूला खेती सुरु गर्न पहिलो 63 दावी गर्नबाट अब ठूला उत्पादन सँग तिरुवा पृष्ठ समेत उहाँको परिवार व्यवसायिक आधार बनेकोबाट पाँच जिल्लाको स्थानीय तह पुग्न बसियाहरू लागि जसिन शीतलहर तथा सम्भावित भूकम्प जसिन विपदका समयमा तत्काल खोज तथा उद्धार आवश्यकलाई स्थानीय जनशक्ति तयार गर्नबाट नेपाल महानगरपालिका दार्जिलिङ निकायको श्रेपमा 400 जनशक्ति तयार गर्न चाहेका नगर प्रमुख प्रशान्त विष्टको अनुसार नेपाल पूजा ऐतिहासिक तथा प्राण बस्तीमा शीर्ण खर्व साखिर कल्ली रगतमा विपदको बेला पहिला उद्धार टोली आइसेकमा समय जग्मा अवस्थामा ध्यान गएको स्थानीय जनशक्ति तयार गरिरहेको उद्धार कार्यमा प्रभावकारी बनाए स्वयंसेवकको काम नियमित तालिम सम्बन्धीमाभ्यास समेत गराएर नगर प्रमुख मिश्र बटुलेबाट उसैकारी गाउँपालिकाले सामुदायिक स्तरमा खोज तथा उद्धारमा खर सेटमा विपद व्यवस्थापन स्वयंसेवक तयार गरेको गाउँपालिकाको अध्यक्ष डाक्टर पौडेल अनुसार पालिकाका सरकुवा समेतको तयार गरिकन स्वयंसेवक पहिया दोकान हात लागि भूकम्प जसिन विपदका समयमा तत्काल घटनास्थलमा पुग उद्धार गर सेक्नबाट उहाँको अनुसार स्वयंसेवक पहियामा फसल बनाइन्छ उद्धार हात लागि नियन्त्रण तथा पहिया भूकम्प प्राथमिक बिरुवा कर्मा लगायतका सिप टेकेर चनेलबाट सशस्त्र प्रहरी वर्ग 43 नम्बर रिजर्भ कमाण्ड शमशेरगञ्ज सङ्घ 7 तारिकमा सञ्चालन गरिएर 18 दिने तालिम पार्छ पालिका स्तरीय विपद व्यवस्थापन स्वयंसेवक तयार गरिरहेको राप्ती सुनारी गाउँपालिका 3 वडा अध्यक्ष मेन कुमार चौधरी विपदको बेला पहिला उद्धार टोलीमा फर पर्नासे स्थानीय समुदायको प्रति कार्यक्रमलाई तयार गर्न प्रभावकारी कुरा प्रयोगबाट स्थानीय तहका विपद होइन आएको जनशक्ति सिपको आवश्यक तालिम जो देह लक्षणलाई विपदको समयमा होइन क्षति न्यूनीकरण हो तत्काल उद्धारमा सहयोग पुग्न आशा गरिदिनुभयो राष्ट्रिय समाचार पत्रले बिन्दु सेठ
1: परिवार डेभलपमेन्ट कम्पनीको कार्यालयमा पुग तत्काल उद्धार अवस्थाबारे स्पष्ट जानकारी दिएर माग गर्नुबाट कम्पनीको अनुसार आयोजनाको सुरुङभित्र 576 कामदार साइट कार्यक्रममा लग 75 जना मध्येको सम्पर्क भिनबाट कम्पनी सी उद्धार प्लाक पास्ट हेलिकप्टर तयारी अवस्थामा थर्न सके सरकार अनुमति निदेर जाति पर्वा तर आफ्नो प्रमुख आफ्नो सरकार आयोजना प्रबन्धक निर्माण कम्पनीहरूको एक

0: गरी अन्न केटाकेटी साग सब्जी फलफुल सहित पोषक पूरक खानाले बच्चाहरूलाई तन्दुरुस्त बनाए। पूरक खाना सँगसँग दुई वर्षसम्म स्थिरता जाँच गरिए।
1: रेडियो पूर्वाधार एफएमद्वारा जनहित प्रचारी सन्देश
2: घरमै भनेको कुसिलो कुरा खाना छ महिनापछि अनि बारिस हुन्छ। अन्न केराकुडी साग सब्जी फलफुल सहितको कुसिलो कुरा खानाले बच्चालाई तन्दुरुस्त बनाउँछ। कुरा खाना सँगसँगै दुई वर्षसम्म स्थान पार्न चाहेका छौँ।
1: रेडियो पूर्वाधार एफएमद्वारा जनहित प्रचारी सन्देश
3: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रसूति तथा तयारी खाना, जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
4: नियमित रूपमा हेतु र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
3: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
4: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
3: चिसो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
4: मद्यपान र धुम्रपान सेवन नगरौँ।
3: स्वस्थ रहौँ, सुखमय जीवन बिताउँ।
5: रेडियो 90.5 FM।

0: ईश्वरावस्था भविष्य निर्माण गर्ने समय हो। लागू पदार्थको एक तरफको प्रयोगले पनि गत मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौँ। तनाव भए खुल्ला कुरा गरौँ। संगठन लागू पदार्थ होइन, लागू पदार्थबाट टाढा बसौँ। स्वस्थ र उज्यालो भविष्य रोजौँ।
1: रेडियो गुरुबा कार्यक्रमद्वारा जनहितको जारी सन्देश।
0: Просто на эти типы понятно, что

Gracias.

साल 2082 की राशि इस बार सुनी नगर पालिका का विभिन्न प्रोग्रामों पर छनवाई कृषि विकास शाखा मात्रा का क्रियाशील कृषक समूहहरू नवीकरण र नयाँ गठन भई दर्ता भएका पूर्ण इच्छुक कृषक समूहहरू गर्नका लागि तफसिल बमोजिमका आवश्यक कागजातहरू सहित यो सूचना प्रसारण भएको मितिदेखि 35 दिन अर्थात् 2083 भदौ 16 गते भित्र यस पालिकाको कृषि विकास शाखामा निवेदन दिए तथा नवीकरण गर्नुहुना सबैको जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै अनुसूचित फारम विधान नमुना र निवेदनको लागि बाँसबुढी नगरपालिका कृषि विकास शाखा डाँडेभाँडा कृषि सेवा केन्द्रमा सम्पर्क गर्नुहुन अनुरोध छ। समूह नवीकरणको हकमा अनुसूचित दुई बमोजिम समूह नवीकरण निवेदन अनुसूचित चार बमोजिम विवरण समूह नवीकरण सम्बन्धी समूहको निर्णय प्रतिलिपि समूह दर्ता प्रमाण पत्र प्रतिलिपि समूहको छाप अध्यक्षको फोटो अध्यक्ष परिवर्तन भएको हकमा नयाँ समूह दर्ताको हकमा अनुसूचित दुई बमोजिम समूह नवीकरण निवेदन अनुसूचित सात बमोजिम विवरण पूर्ण रूपमा अनुमोदित विधान विपक्षले समूहको प्रत्येक सदस्यहरूको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि उल्लेखनीयको सिफारिस समूह गठनको निर्णय सहित तीन पटक समूहको मासिक बैठक तथा पछौटे प्रतिलिपि वार्षिक कार्ययोजना र समूहको छाप र अध्यक्षको फोटो नगरपालिका कार्यपालिकाको कार्यालय बाँसबुढी प्रक्रिया।

विवाह गर्न पाइँदैन भन्ने थाहा छैन कि क्या हो

जानकारी

Ya tiene un sermón.

0: साधारण हिंसा छन्, धेरै हिमनदी तीव्र गतिमा बगिरहेका छन्। जलवायु परिवर्तनका कारण हिम पहिरो ताल फुट्ने र ठुला पानी आउने जोखिम बढ्दै गएको विज्ञहरूले बताइरहेका छन्। यस्तो अवस्थामा बेसीमा हुने विकास र बस्ती विस्तारमा विशेष सावधानी अपनाउनु पर्दछ। योजना निर्माण गरेर सुरक्षित ठाउँमा मात्र बस्ती निर्माण हुनुपर्दछ।
1: कृष्ण निर्मा आयोगको पहिरोका कारण मुर्गेन काठमाडौँ सदर खण्ड अवरुद्ध भएको छ। आज बिहान तारदेवको बेलिका प्रोग्राम गाउँपालिका साथ कृष्ण निर्मा आयोगको पहिरोका कारण बाटो भाषेमा सडक दुईतर्फे अवरोध भएको हो। सडक अवरुद्ध भएर रहेकाले दुईतर्फे सवारी साधन बीच बाटोमा रोकिएका छन्। चितवन प्रहरीका अनुसार अर्को सूचना प्रकाशित नभएसम्म सवारी साधन नचलाउन अनुरोध गरिएको छ। रसुवाको भोटे मसिनमा आएको विनाशकारी बाढीमा विपत्ता भएका मध्ये 752 जनाको शव फेला परेको छ। राजकीय विपद पुनर्निर्माण तथा व्यवस्थापन प्राधिकरणले आज दिउँसो 1 बजे सार्वजनिक गरेको बुलेटिन अनुसार बाढीमा विपत्ता भएका मध्ये उक्त संख्यामा शव फेला परेको हो। प्राधिकरणका अनुसार रसुवामा 13, नुवाकोटमा 52, धादिङमा 50, गोर्खामा 58, नवलप्रासी पूर्वमा 184, नवलप्रासी पश्चिममा 100, तनहुँमा 36, चितवनमा 269 जनाको शव फेला भएको हो। प्राधिकरणका अनुसार हालसम्म 8730 जनाको उद्धार गरिएको छ भने अझै 2502 जना सम्पर्क विहीन रहेका छन्। थप पछिल्लो घटनाबारे जानकारी गराउँदै राष्ट्रिय विपद जोखिम नियन्त्रण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव रामबहादुर केसी जोखिममा रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। भटेकोशी र त्रिशुली नदीमा अहिले पानीको बहाव उच्च रहेको छ। विशेष गरी त्रिशुली नदीको वृत्तावर्ती क्षेत्रमा अबको 3 डिग्री जलसतह उल्लेख्य रूपमा बढ्ने पूर्वानुमान गरिएको छ। अरू प्रमुख नदीहरूमा पनि जलसतह बढ्ने पूर्वानुमान गरिएको छ। विशेष गरी भटेकोशी नदीमा पानीको बहाव अझै बढ्न सक्ने बाढी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुलीले सिआइएनलाई जानकारी दिनुभयो।
2: अब यतिखेर अहिले पानी परिरहेको

0: होने लगी।
1: बालबालिका को स्वस्थ भविष्य को लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दुध, अन्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफुल र घरमै भएका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्।

0: सरकारी प्रधानमन्त्री जैविक प्रकोप उद्धार कोषमा रकम जम्मा गर्न विभिन्न बैंकहरूको QR र खाता नम्बर सार्वजनिक गरेको छ। रकम पठाउनु अघि प्रधानमन्त्री जैविक प्रकोप उद्धार कोषको खाता QR र लिङ्क आधिकारिक हो कि होइन राम्रोसँग जाँच गर्नुहोस्। प्रधानमन्त्री जैविक प्रकोप उद्धार कोष लेखिएको संकेत आयो भने मात्र पैसा पठाउनुहोस्। तपाईँको थोरै असावधानले पनि तपाईँ आफू ठगिनबाट जोगिन सक्नुहुन्छ। त्यस्तै गरी सामाजिक सञ्जालमा मोबाइल नम्बर राख्न पनि होसियार हुनुहोस्। आफन्त हराएका तथा बाढी प्रभावितलाई सहयोग गर्न चाहने मन्त्रीहरूले अरू विवरणसँगै आफ्नो मोबाइल नम्बर पनि सामाजिक सञ्जालमा राखेको देखिन्छ। यसरी मोबाइल नम्बर सार्वजनिक गर्दा ठगिएको खण्डमा पर्ने जोखिम पनि उत्तिकै छ। त्यसैले होसियार हुनुहोस्। साथै सम्बन्धित जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीय तथा जनप्रतिनिधि तथा सरकारी टोपीका व्यक्तिमा संस्थाबाट आएको फोन तथा मेसेजलाई मात्रै आधिकारिक सूचना मान्नुहोस्। विपदमा सक्दो सहयोग गरौं, अनावश्यक झन्झट कसैलाई नदिऊ। भोटेपछि बाली प्रभावित रसुवा र नुवाकोट क्षेत्रमा संस्थागत सौर्य ऊर्जा प्रणाली परिचालन गर्न शुरू भएको छ। राष्ट्रिय प्रसारण लाइन अवरुद्ध भए विद्युत सेवा प्रभावित भएका क्षेत्रमा ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र मार्फत संस्थागत सौर्य विद्युत प्रणाली परिचालन गर्न लागेको हो। कार्यक्रमको पहिलो चरणमा रसुवाको उत्तर गया गाउँपालिका तीन पालिकामा तीनवटा संस्थागत सौर्य विद्युत प्रणाली हस्तान्तरण गरिएको छ। बाढी प्रभावित जिल्लाका स्वास्थ्य चौकी, विद्यालय, पालिका तथा वडा कार्यालय लगायतका नागरिकलाई अत्यावश्यक सेवा प्रदान गर्ने संस्थाहरूमा दुईवटा यस्ता सौर्य विद्युत प्रणाली उपलब्ध गराउने कार्य भएको छ। स्थान सेटेलाइट फोन उपलब्ध रसुवाको भोटेपछि बाढी प्रभावित क्षेत्रका लागि नेपाल दूरसञ्चार प्राधिकरणले 20 स्थान सेटेलाइट फोन उपलब्ध गराएको छ। 10 स्थान रसुवा र 10 स्थान नुवाकोट जिल्लामा प्रयोग हुने गरी सेटेलाइट फोन पठाइएको छ। सेटेलाइट फोनहरू आगामी 3 महिनासम्म निशुल्क प्रयोग गर्न सकिनेछ। यसको प्रयोगले विपदका समयमा संचार सम्पर्क विच्छेद हुन नदी उद्धार कार्यलाई थप प्रभावकारी बनाउने विश्वास गरिएको छ। टेलिकम नेटवर्क नटिप्ने दुर्गम स्थानहरूमा समेत सेटेलाइटको माध्यमबाट फोन तथा SMS सेवा लिन सकिने यो प्रविधि निकै महँगो मानिन्छ। विनाशकारी बाढीले धेरैको ज्यान गयो, सयौं घर बगायो, खानेपानी लगायतका भौतिक पूर्वाधारहरू पनि क्षतिग्रस्त भए। बाढी प्रभावित क्षेत्रमा खानेपानी र विपत्ता आफन्तको सुरक्षामा प्रशासनले कस्तो भूमिका खेलिरहेको छ? साथी सन्तोष कुमारले नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीसँग कुराकानी गर्नुभएको छ।
1: त्यसलाई जति लाग्छ त्यसको लागि आवश्यक छ।

0: सामाजिक सामुदायिक सूचना नेटवर्क CIN
1: तो हामी सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। प्रश्नको घटेपछि नदीमा आएको विनाशकारी बाढीले केही सेकेन्डमै अन्धकारमय बनायो। विपदले भौतिक संरचना भत्किनुको दुःखभन्दा पनि मानवीय क्षतिले धेरै पीडा दिइरहेको छ। साथी सुशीला श्रेष्ठको स्थापना रिपोर्ट।

ಸಂಬಂಧಿಸಿದ ಸಭೆಯನ್ನು ಕಾರ್ಯಕ್ರಮವಾಗಿ ಶತಮಾನ

Thank you.

था। अतः एक दिन आना बारिश उस दिन रात को बारिश हुआ।

নেই, দেখি আমাকে আমাকে তিন

Yeah.

0: गर्नुभएन।
1: नेपाली नारीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि

Yes, it does.